0: شہر کی عرب شناخت کو مٹانا اور ان کی جگہ عبرانی نام مسلط کرنا ہے۔ لبنان میں اسرائیلی فوج نے المنصوری، سربین اور یاتر کے علاقوں پر شدید فضائی حملے کیے ہیں، جبکہ جنوبی لبنان کے متعدد علاقوں میں شدید گولہ باری کی اور بڑے پیمانے پر دھماکے اور زمین کی کھدائی کا سلسلہ بھی جاری رہا۔ جنوبی لبنان میں اسرائیلی کارروائیوں میں اضافے کے ساتھ اسرائیلی ڈرونز نے دارالحکومت بیروت اور اس کے جنوبی مضافاتی علاقوں کے علاوہ ملک کے جنوبی حصے میں واقع الزہرانی کے علاقے کی فضاؤں میں بھی انتہائی کم بلندی پر پروازیں کیں۔ اور دوسری جانب سوریا میں اسرائیلی قابض فوج نے مقبوضہ شامی گولان کی جانب سے 3 گولے داغے، جو دمشق کے نواح میں واقع بیت جن قصبے کے اطراف میں آ کر گرے۔ ادھر اسرائیلی فوج کے ایک نفری نے قلیترہ کے نواح میں واقع ترنجا گاؤں میں بھی پیش قدمی کی۔ واضح علاقے میں اس نوع کی کاروائیوں کا سلسلہ مسلسل جاری ہے، جن میں گھروں پر چھاپے، تلاشی، گرفتاریوں اور فوجی چوکیاں قائم کرنا شامل ہے۔ سامعین، خبروں کے اس مرحلے میں سماعت کیجیے بزنس نیوز ہیڈ لائنز۔
1: بزنس نیوز ہیڈ لائنز وِد سرور مرزا۔ وِد سرور مرزا۔
2: السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ قطر اسلامک انشورنس گروپ نے بھارت میں ری انشورنس بزنس کے لیے اپنی برانچ کھولنے کا لائسنس حاصل کر لیا ہے۔ گروپ نے قطر اسٹاک ایکسچینج پر جاری بیان میں بتایا کہ گجرات کی سٹی گفٹ سٹی میں موجود انٹرنیشنل فائنینشیل سروس سینٹر کی متعلقہ اتھارٹیز نے برانچ کھولنے کی منظوری دے دی ہے۔ کل تیل کی قیمتوں میں تقریباً 2% کمی دیکھنے میں آئی۔ یہ گراوٹ اس امید کے بعد سامنے آئی کہ اسٹریٹ آف ہارمز دوبارہ کھل سکتا ہے، جب ایران نے کہا کہ اس نے اس اہم سمندری گزرگاہ کے انتظام کے حوالے سے عمان کے ساتھ بات چیت دوبارہ شروع کر دی ہے۔ برینٹ کروڈ کی قیمت 1.78 ڈالر یا 2% کم ہو کر 86.80 ڈالر فی بیرل رہی، جبکہ یو ایس ویسٹ ٹیکسس انٹرمیڈیٹ 1.49 ڈالر یا 1.8% گر کر 80.87 ڈالر فی بیرل پر آ گیا۔ واضح رہے کہ دونوں بینچ مارکس منگل کے روز 3% سے زیادہ گراوٹ کا شکار رہے تھے۔ وہیں دوسری جانب سونے کی قیمتیں کل مستحکم رہیں، جبکہ سرمایہ کار انتظار کر رہے ہیں کہ امریکہ کی مہنگائی کے عدد و شمار فیڈرل ریزرو کی مستقبل کی سود کی شرح کے بارے میں کیا اشارہ دیتے ہیں۔ اسپاٹ گولڈ 4652.39 ڈالر فی آؤنس پر رہا، جبکہ یو ایس گولڈ فیوچر 0.3% بڑھ کر 4709.20 ڈالر فی آؤنس ہو گیا۔ دیگر قیمتی دھاتوں میں چاندی کی قیمت 0.7% بڑھ کر 79.09 ڈالر فی آؤنس، پلیٹینم 0.6% اضافے کے ساتھ 1869.22 ڈالر، اور پیلیڈیم 1.4% بڑھ کر اب 1345.30 ڈالر فی آؤنس تک پہنچ گیا ہے۔ فیس بک اور انسٹاگرام کی پیرنٹ کمپنی میٹا نے بچوں کی آن لائن حفاظت سے متعلق مقدمے کو ختم کرنے کے لیے 17 بلین ڈالر تک ادا کرنے پر رضامندی ظاہر کی ہے۔ مقدمے میں کہا گیا تھا کہ فیس بک اور انسٹاگرام کے کچھ فیچرز بچوں اور نوجوانوں کو زیادہ وقت سوشل میڈیا پر گزارنے کی طرف مائل کرتے ہیں۔ ساتھ ہی یہ الزام بھی لگایا گیا کہ کمپنی نے والدین کی اجازت کے بغیر بچوں کا ڈیٹا جمع کیا ہے۔ اب میٹا نے اس معاملے کو جانے کے لیے بڑی رقم ادا کرنے اور فیس بک اور انسٹاگرام پر بچوں کی حفاظت کے لیے مزید سیفٹی سٹیپس لینے پر سہمتی ظاہر کی ہے۔ اور قطر اسٹاک ایکسچینج کا جنرل انڈیکس ٹریڈنگ سیشن کے اختتام پر 69.01 پوائنٹ یا 0.71% کے اضافے کے ساتھ 9854.1 پوائنٹ پر بند ہوا۔ سیشن کے دوران تمام شعبوں میں 23,619 ٹرانزیکشنز کے نتیجوں میں 33 کمپنیوں کے شیئرز کی قیمتوں میں اضافہ ہوا اور 12 کمپنیوں کے شیئرز کی قیمتوں میں کمی آئی، جبکہ 8 کمپنیوں نے اپنی سابقہ کلوزنگ پرائزز کو برقرار رکھا۔ ये थी अभी तक की बिजनेस न्यूज अपडेट्स, आइए अब रुख करते हैं स्पोर्ट्स न्यूज का।
3: स्पोर्ट्स हेडलाइंस में कतर स्टार्स लीग फुटबॉल में आज अल गराफा का सामना शमाल से और अल वकरा का सामना अल रयान क्लब से होगा। सऊदी अरब के अल अहली क्लब और ऑकलैंड एफसी आज जद्दा में फीफा इंटर कॉन्टिनेंटल कप 2026 का आगाज करेंगे। श्रीलंका के क्रिकेटर प्रभात जयसूर्या को पीर को कोलंबो में इंडिया के खिलाफ दूसरे टेस्ट के दूसरे दिन आईसीसी कोड ऑफ कंडक्ट के लेवल वन की खिलाफ वर्जी पर उनके डिसिप्लिनरी रिकॉर्ड में एक डीमेरिट पॉइंट का इजाफा किया गया है। पनामा की कौमी फुटबॉल टीम 26 सितंबर को इंडिया के खिलाफ अवे मैच खेलेगी। ये फीफा इंटरनेशनल विंडो के लिए तयशुदा तीन इंटरनेशनल फ्रेंडली मैचेस में से पहला होगा। बांग्लादेश के खिलाफ दूसरे टेस्ट मैच में 10 विकेट लेने के बाद ऑस्ट्रेलिया के फास्ट बॉलर मिचेल स्टार्क पहली बार आईसीसी मेंस टेस्ट बॉलिंग रैंकिंग्स में नंबर वन बन गए हैं। और कोलंबो में जारी दूसरे टेस्ट क्रिकेट मैच के आखिरी दिन ताज़ा तरीन रिपोर्ट के मुताबिक मेजबान श्रीलंका फॉलो ऑन करते हुए अपनी दूसरी पारी में 6 विकेट्स के नुकसान पर 284 रन बना लिए हैं। अब उन्हें कुल 106 रन की बढ़तरी हासिल है। स्पोर्ट्स हेडलाइंस में आज इतना ही। आप सुन रहे एफएम 107 नवाब न्यूज हेडलाइंस, समाप्त फरमाइए।
1: एफएम 107 पर न्यूज हेडलाइंस विद फुरकान शाहिद।
0: साहिब सुमो अमीर ने जमहूरिया एस्टोनिया के सदर अलार कारेस के नाम बरकी ताज़ियत नामा रवाना किया, जिसमें उन्होंने एस्टोनिया के सबक वजीर आजम सिम कालास के इंतकाल पर ताज़ियत और हमदर्दी का इजहार किया है। काबीना ने नए तालीमी साल की तैयारियों, शोबे तालीम में जारी पेशरफ्त और तालीमी मेयार बेहतर बनाने की कोशिशों को सराहते हुए कतर नेशनल विज़न 2030 और तीसरी कौमी तरक्याती हिकमत अमली के अहदाफ के हुसूल के आज़म का इआदा किया। वज़ीर आज़म वज़ीर ख़ारजा ने सऊदी अरब और बहरीन के वज़राए ख़ारजा से टेलीफोन पर गुफ्तगू के दौरान खित्ते की ताज़ा सूरत हाल और कशीदगी में कमी के लिए जारी कोशिशों का जायज़ा लिया। और कतर ने लीबिया के इत्तेहाद इस्तेहकाम सियासी मुज़ाकरात और कौमी मुफाहमत के अमल की हिमायत का इआदा करते हुए जामे और पायदार सियासी हल के लिए अक़वामे मुत्तहिदा की कोशिशों की हिमायत जारी रखने का आज़्म ज़ाहिर किया है। इसके साथ साथ उर्दू रेडियो कतर एफ 107 से आज का नशरिया अपने इख्तिताम को पहुंचता है। स्टूडियो से तकनीकी मुआविन नूर, सोशल मीडिया से युसरा और न्यूरूम से मोहम्मद अमीन, सरवर मिर्ज़ा और मुझे फरकान शाहिद को दीजिए इजाज़त। फी अमान अल्लाह।
1: हमारा अगला बुलेटिन शाम 5 बजे पेश किया जाएगा। सुनते रहिए एफ 107 दिल से देसी।

0: में गुजारते हैं। फिर उन्हीं के बारे में फरमाया कि वो अल्लाह के साथ किसी को शरीक नहीं ठहराते, ना हक जान नहीं लेते और जिना नहीं करते। ज़रा इन आयात के दरमियान रब को देखिए, इबादत उन्हें रब से जोड़ती है और यही ताल्लुक उनके रवैये को दूसरों के लिए अमन बना देता है। गोया बंदगी इंसान को आसमान से जोड़ती है और फिर उसी आसमान अल्लाह का हुसन ज़मीन पर उसके किरदार में दिखाई देता है। अब अगर कोई ये सवाल करे कि क्या किसी को कोई हुक्म देना लाजमन इस बात की दलील है कि हुक्म देने वाला खुद उस चीज़ का मोहताज है, जवाब इसका वाज़े है कि हरगिज़ नहीं। एक स्कूल बच्चों के आने और जाने का वक्त मुकर्रर करता है, ये कानून किसके फ़ायदे के लिए है? स्कूल की इमारत के लिए नहीं, तालिबे इल्म की तरबियत और नज़म के लिए। एक बाप कहता है कि घर के बच्चे फलां वक्त तक वापस आ जाएं, ये कानून बाप की मोहताजी की वजह से नहीं बच्चों की हिफाजत के लिए है। इसी तरह एक माँ अपनी बेटी को समझाती है कि दूसरों के साथ मामले में एहतियात करो, तो ये हुक्म माँ की ज़रूरत नहीं बेटी की खैरख्वाही है। तो जब महदूद इल्म रखने वाले ये माँ बाप और असातिज़ा किसी के मसलहत के लिए उसूल बनाते हैं, तो फिर अल्लाह रब्बुल आलमीन के अहकाम के पीछे कितनी वसी रहमत, हिकमत और मसलहत होगी ना। और फिर ये भी याद रखिए कि अल्लाह ने सिर्फ़ ये नहीं कहा कि मेरी इबादत करो और बात ख़त्म, उसने कुरान उतारा, अम्बिया भेजे, सुन्नत के ज़रिए वजाहत की, दलाइल दिए, निशानियाँ दिखाएँ, खैर और शर के रास्ते वाज़ह किए और इंसान को सोचने की दावत दी। कुछ उमूर यकीनन ये गैब के दायरे में रहेंगे, क्योंकि अगर हर चीज़ आंखों के सामने खोल दी जाए, जन्नत सामने हो, जहन्नम सामने हो और आखिरत का पूरा मंजर मुशाहदा बन जाए, तो इम्तिहान बाकी कहाँ रहेगा। ईमान का एक हिस्सा तो यही है कि इंसान इतनी रोशन दलीलों के बाद गैब पर एतमाद करे। समझे किराम, अब अगर कोई ये कहे कि रहम का मामला जैसे कि आप कह रहे हैं, तो अल्लाह रहमान और रहीम है, तो काफिर को हमेशा जहन्नम में क्यों रखा जाएगा? यानी जो इस दीन इस्लाम को कबूल न करे, जो हक दीन को कबूल न करे, जो हक को इनकार कर दे, उसके लिए जहन्नम का फैसला क्यों है? समझ कर हम इस सवाल को समझने से पहले अल्लाह और इंसान के ताल्लुक को समझना होगा। ये ताल्लुक उबूदियत का है, इंसान अब्द है, अल्लाह मालिक है। इतने रास्ते भी वाज़े कर दिए हैं और उनके अंजाम भी। एक रास्ता जन्नत की तरफ जाता है तो एक रास्ता जहन्नम की तरफ। कुरान ने अंजाम छुपाया नहीं, इंसान को पहले से बताया गया है कि ईमान, तौहीद और इताअत का रास्ता कहाँ ले जाता है और कुफ्र इंकार का रास्ता कहाँ पहुँचाता है। तो अगर किसी रास्ते पर, जैसे मिसाल के तौर पर कहीं वाज़े बोर्ड लगा हो दाखिला ममनू है और आप फिर भी दाखिल हो जाएं, तो जब जुर्माना हो तो आप ये नहीं कह सकते कि मुझ पर जुल्म हो, आपको पहले ही खबरदार किया गया था। तो असल सवाल ये है कि हुज्जत कायम हुई या नहीं, रास्ता वाज़े किया गया या नहीं, अंजाम बताया गया या नहीं। और कुरान की पूरी दावत इसी वजाहत पर कायम है। यहाँ एक और दिलचस्प पहलू है कि बाज़ लोग कहते हैं कि चंद दिहाइयों के कुफर के बदले अबदी अजाब क्यों, लेकिन यही शख्स जन्नत के बारे में नहीं पूछता कि चंद दिहाइयों की इबादत के बदले अबदी नेमत क्यों। हकीकत तो यह है कि सामने कराम जन्नत भी अगर किसी को मिलता है तो इसका मतलब ये नहीं कि उसके अमाल का महज कोई रियाजियाती मुआवजा है कि कैलकुलेट करके बताया गया हाँ वो जन्नत में अबदुल आबाद के लिए जन्नत ही में रहेगा, बल्कि दरअसल जन्नत नसीब होना ये भी अल्लाह का फजल है। और जहन्नम के अबदी अंजाम को समझने के लिए कुफर की हकीकत को समझना ज़रूरी है। यानी ये कोई आम सा कोई जुमला नहीं, तौहीद एक पूरी हकीकत को कबूल करने का नाम है कि खालिक कौन है, मालिक कौन है, माबूद कौन है, इताअत मुतलका किसकी है। तो इसीलिए ला इलाहा इल्लल्लाह कोई मामूली फकरा नहीं, ये इंसान के पूरे वजूद का ऐलान है कि मेरा रब एक है, मेरा माबूद एक है, मेरी बंदगी उसी के लिए है, मेरी आखिरी वफादारी उसी के साथ है। और इसी तौहीद की अजमत हमें हदीस में दिखाई देती है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अगर सातों आसमान उनमें बसने वाले और सातों ज़मीनें एक पलड़े में हों और दूसरे पलड़े में ला इलाहा इल्लल्लाह हो तो तौहीद का वज़न गालिब आ जाए। तो समीन कराम ज़रूरी है, असल सबक यही है कि हम इस कलमे को दिल का यकीन बनाएं, ला इलाहा इल्लल्लाह यानी मैं अपने रब को पहचानता हूँ, لا الہ الا اللہ یعنی میں جانتا ہوں کہ میں عبد ہوں بندہ ہوں. لا الہ الا اللہ یعنی میرا نفع و ضرر میری نجات اور میرا آخری انجام اسی کے ہاتھ میں ہے. اس لیے اپنے ایمان کو بار بار تازہ کیجئے. لا الہ الا اللہ یہی توحید کی بنیاد ہے, زندگی کی سمت اور آخرت کی سب سے بڑی امید ہے. سامعین کرام, اب جہنم سے ذرا جنت کی طرف آتے ہیں. جنت کے ذکر کے حوالے سے بعض لوگ یہ کہنا چاہتے ہیں کہ قرآن جس جنت کا ذکر کرتا ہے وہاں کھانا ہے, پینا ہے, آسائشیں ہیں, نعمتیں ہیں, لیکن آخر کب تک؟ وہاں کوئی یعنی مسائل نہیں, نہ کوئی مسئلہ جسے حل کرنا ہو, نہ کوئی علمی بحث, نہ کوئی مقصد جس کے لیے جدوجہد کی جائے. ہم تو بھائی کام کرنے والے لوگ ہیں, حرکت اور سرگرمی چاہتے ہیں کہ ایسی زندگی بالآخر بوریت کے شکار نہیں ہو جائے گی. تو جواب اس کا یہ ہے, پہلی بات یہ کہ دیکھیں اس سوال میں اصل غلطی ہے کہ ہم جنت کو دنیا کے پیمانے سے ناپ رہے ہیں. ہم ایک ایسی حقیقت کے بارے میں فیصلہ دے رہے ہیں جسے ابھی دیکھا ہی نہیں, اور فیصلہ بھی ان حواس, تجربات اور نفسیاتی کیفیات کی بنیاد پر کر رہے ہیں جو صرف اس دنیا کے لیے بنائی گئی ہیں. یہاں بہت ہی ایک بڑا یہ مسئلہ ہے, ایک اصولی رد ہے کہ ہم اپنے مخلوق کی حیثیت سے ہم اپنے جو چیزیں دیکھتے ہیں اس پر, اس بنا پر ہم خالق کا فیصلہ کرنے لگتے ہیں. اب اپنے محدود علم کے بنا پر ہم اس خدا باری تعالیٰ کے وسیع علم کا حساب لگاتے ہیں. تو یہ جو حساب لگانا, یہ جو ناپنا تولنا, یہ بالکل غلط ہے. اسے کہتے ہیں عربی اصطلاح میں قیاس مع الفارق, یعنی کہاں جنت کہاں دنیا. ذرا سوچئے, ہم کہہ دیتے ہیں کہ جنت میں فراغت ہوگی, لیکن ہمیں کس نے بتایا کہ جنت میں فراغت کا وہی تصور ہوگا جو دنیا میں ہے. ہم کہتے ہیں وہاں کرنے کو کچھ نہیں ہوگا, لیکن کس دلیل پر؟ جنت وہی نقص کی جگہ نہیں, وہ تو کمال کا عالم ہے. اصل مسئلہ یہ ہے کہ انسان زمین پر کھڑا ہو کر آسمان کی حقیقت ناپنا چاہتا ہے, دنیا کے محدود تجربے سے آخرت کی لامحدود نعمتوں کا اندازہ لگاتا ہے. اس حقیقت کو ایک مثال سے سمجھیے. فرض کیجئے ماں کے پیٹ میں موجود بچے سے بات کرنا ممکن ہو. آپ اس سے کہیں آؤ ہم تمہیں ایک ایسی دنیا میں لے چلتے ہیں جہاں تم دیکھ سکو گے. وہ حیرت سے پوچھے گا دیکھنا, یہ دیکھنا کیا ہوتا ہے؟ آپ کہیں گے وہاں رنگ ہوں گے. وہ پوچھے گا ارے رنگ کیا ہوتے ہیں؟ آپ کہیں گے وہاں آسمان ہوں گا, پہاڑ ہوں گے, درخت ہوں گے, پھول ہوں گے, روشنی ہوگی, چہرے ہوں گے. اب وہ ان چیزوں کو سمجھے کیسے؟ اس کے پاس ان کے تصور کے لیے وہ تجربہ ہی موجود نہیں. آپ اس سے یہ بھی کہیں کہ وہاں تم آوازیں سنو گے, اب وہ پوچھے گا ارے سننا کیا ہے؟ آپ کہیں وہاں طرح طرح کے کھانوں کا ذائقہ چکھو گے, وہ حیران ہو کر کہے گا طرح طرح کے کھانے, کھانے کی بھی قسمیں ہوتی ہیں. اب اس کی پوری دنیا تو وہی محدود رحم مادر ہے, اسی میں اسے غذا مل رہی ہے, اسی میں وہ محفوظ ہے, اسی کو وہ اپنی مکمل کائنات سمجھتا ہے. اسے معلوم ہی نہیں کس مختصر سی دنیا کے باہر رنگوں, آوازوں, ذائقوں, خوشبوؤں اور وسعتوں سے بھری ایک بالکل دوسری دنیا اس کا انتظار کر رہی ہے. پھر جب وہ بچہ دنیا میں آتا ہے, آنکھ کھولتا ہے, ماں کا چہرہ سامنے اسے نظر آتا ہے, رنگ دیکھتا ہے, آوازیں سنتا ہے, دنیا کی وسعت کو دیکھتا ہے. اب اگر آپ اس سے کہیں چلو دوبارہ اسی جگہ واپس چلے جاؤ جہاں پہلے تھے, تو کیا وہ واپس جانا چاہے گا؟ ہرگز نہیں. اب اسے معلوم ہو چکا ہے کہ جس محدود دنیا کو وہ کبھی سب کچھ سمجھتا تھا, وہ تو دراصل ایک اگلی زندگی کے لیے محض ایک مرحلہ تھی. تو پھر ذرا اپنے بارے میں بھی سوچئے, کہیں ایسا تو نہیں کہ دنیا اور جنت کے درمیان ہمارا معاملہ بھی کسی درجے میں ایسا ہی ہو. ہم دنیا کے چند حواس اور چند تجربات لے کر جنت کے بارے میں فیصلہ سنانے بیٹھ گئے کہ وہاں مزہ آئے گا یا نہیں. تو بات واضح ہے سامعین کرام ہے کہ دنیا میں ہمارے تجربے کے ذرائع محدود ہیں, جنت کی کیفیت ان محدود دنیاوی حواس اور تصورات سے کہیں بلند ہے. لہٰذا جس حقیقت کا مکمل ادراک ہی ابھی ہمارے دسترس میں نہیں, اس کے بارے میں بوریت کا فیصلہ کیسے کیا جا سکتا ہے؟ اور یہی وہ مقام ہے جہاں نبی اکرم صلی اللہ علیہ وسلم سے منقول ہے کہ جنت کیسی ہوگی. ما لا عین رأت ولا اذن سمعت ولا خطر على قلب بشر, یعنی وہاں وہ کچھ ہے جسے نہ کسی آنکھ نے دیکھا, نہ کسی کان نے سنا, اور نہ کسی انسان کے دل میں اس کا پورا تصور گزرا۔ تو بس یہ ایک جملہ کافی ہے، آپ جنت کا جتنا حسین تصور کر سکتے ہیں، جنت تو اس تصور سے بھی بالاتر ہے۔ ہم قرآن و سنت میں باغ سنتے ہیں نا، نہر سنتے ہیں، محلات سنتے ہیں، پھل سنتے ہیں، تو ہمارے ذہن فوراً دنیا کی کسی نہر، کسی باغ، کسی محل اور کسی پھل کی تصویر بنا لیتے ہیں، لیکن ناموں کی مماثلت کو حقیقت کی مکمل مماثلت سمجھ لینا درست نہیں۔ مثلاً نہر کا لفظ سنتے ہی ہمارے ذہن میں زمین کے اندر بہنے والی ایک ندی آ جاتی ہے، پھر ہم جنت کی نہر کو بھی اسی نقشے پر بنانے لگتے ہیں۔ اب سوال یہ ہے کہ جس جنت کے بارے میں بتایا گیا کہ اس کی نعمتیں انسانی تصور سے بھی آگے ہیں، آپ اس کی نہر کو دنیا کی نہر پر کیوں قیاس کر رہے ہیں؟ سمجھ کر آپ اپنے ذہن میں جتنا بھی جنت کا بہت خوبصورت منظر بنا لیں، تب بھی یاد رکھیے ولا خطر علی قلب بشر، اس جملے کو جو نبی اکرم صلی اللہ علیہ وسلم نے کہا، جو کچھ آپ نے سوچا حقیقت اس سے کہیں بڑھ کر ہے۔ اب ایک اور مثال دیکھیے، فرض کیجئے کہ یہی دنیا ہے، یہی گھر، یہی سفر، یہی ملاقاتیں، یہی سرگرمیاں، مگر اس دنیا سے صرف چند چیزیں نکال دی جائیں، بیماری نہ ہو، موت نہ ہو، دلوں میں حسد نہ ہو، کینہ اور نفرت نہ ہو، جسمانی تکلیف نہ ہو، اب انسان جہاں چاہے جا سکے، جس حسن سے چاہے لطف اندوز ہو، کسی جدائی اور فنا کا خوف نہ ہو، بتائیے کتنے لوگ ایسی دنیا میں رہنا چاہیں گے؟ تقریباً ہر شخص کہے گا بس یہی زندگی چاہیے۔ حالانکہ ابھی ہم نے جنت کی بات بھی نہیں کی، ہم نے صرف اسی دنیا سے چند تکلیفیں نکالی ہیں، تو پھر وہ جنت جس میں دکھ نہیں، زوال نہیں، بیماری نہیں، موت، حسد، دل کا بوجھ کچھ بھی نہیں، اور جس کی نعمتوں کے متعلق فرمایا گیا کہ انسانی تصور بھی وہاں تک نہیں پہنچ سکتا، اس کے بارے میں بیٹھے بیٹھے یہ کہنا کیسے درست ہو سکتا ہے کہ شاید وہاں بوریت ہوگی؟ یہ دراصل ہمارے تخیل کی محدودیت کو ظاہر کرتا ہے۔ سامنے کرام، ایک اور پہلو یہ بھی ہے کہ جب ہم جنت کی نعمتوں کا ذکر کر رہے ہوتے ہیں تو بالخصوص حور عین کے ذکر سے ہم جھجھکتے ہیں۔ اب سوال یہ ہے کہ جس نعمت کا ذکر اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کی تعلیمات میں آیا ہے، اس کے ذکر میں شرمندگی کیوں؟ انسان دنیا میں حسن، محبت، تعلق اور رفاقت کا طالب ہے، تو اگر اللہ تعالیٰ اپنے بندوں کے لیے آخرت میں پاکیزہ، کامل اور دائمی نعمتیں تیار فرمائے تو اس میں اعتراض کی کیا بات ہے؟ اصل مطلب تو یہ ہے کہ انسان دنیا کی خواہش کو آخرت کی خواہش میں ڈھال دے، یہاں نفس کی ہر خواہش کے پیچھے نہ دوڑے، بلکہ اپنے رب کی رضا کے لیے خود کو روکے، تاکہ وہاں ایسی نعمتیں پائے جن کے ساتھ نہ گناہ ہوگا، نہ خوف، نہ جدائی اور نہ زوال۔ سمجھ کر دنیا میں علم ہمیں اس لیے چاہیے کہ ہم جہالت سے نکلیں، غلطی درست کریں، حق تلاش کریں، اپنے کردار کو بہتر کریں، مگر جنت کو دنیا کی انہی کمیوں کا تسلسل سمجھنا بنیادی غلطی ہے۔ جنت دار الکمال ہے، وہاں دنیا کی طرح یہ اضطراب نہیں ہوگا کہ ابھی کچھ رہ گیا، ابھی کوئی کمی پوری کرنی ہے، ابھی کسی نامعلوم حقیقت تک پہنچنے کے لیے بے چین ہونا ہے، وہاں چیزیں اپنے کامل ترین درجے پر پہنچ چکی ہوں گی، تو وہاں بوریت یا اس طرح کی کوئی کمی کا سوال ہی پیدا نہیں ہوتا۔ اب بوریت یا کمی یہ جو ہم کہتے ہیں نا، تو اس کا دراصل یہ آخر پیدا کیوں ہوتی ہے؟ تو یہاں آ کر ہمیں ایک نفسیاتی نقطہ بھی سمجھنا ہے کہ دنیا میں ہم کسی چیز سے کیوں اکتا جاتے ہیں؟ کیونکہ ہماری طبیعت بدلتی ہے، خواہش پوری ہوتی ہے، پھر نئی خواہش پیدا ہو جاتی ہے، ایک چیز بار بار ملتی ہے تو اس کی تازگی کم ہو جاتی ہے، جسم، ذہن سب کچھ تھکتا ہے، لذت کم ہو جاتی ہے، ہر نعمت کے پیچھے زوال کا سایہ چلتا رہتا ہے۔ آج جس چیز کے لیے انسان بے قرار ہے، کل وہی چیز معمول بن جاتی ہے، لیکن پھر ہم اسی دنیاوی نفسیات کو اٹھا کر جنت پر رکھ دیتے ہیں، کہتے ہیں اگر وہاں نعمتیں ہمیشہ ملتی رہیں تو میں بور ہو جاؤں گا، معاذ اللہ۔ تو جنت یہ کوئی دنیا کا کوئی ورژن نہیں، یہ جنت ایک دوسری نوعیت کی زندگی ہے، لہٰذا جنت کو اپنے محدود تخیل میں قید نہ کیجیے، اسے دنیا کی بوریت، دنیا کی نفسیات اور دنیا کی پیمائش سے مت ناپیے۔ جنت وہ ہے جس کے بارے میں ہمارے لیے اتنا ہی جان لینا کافی ہے، لا عین رأت ولا اذن سمعت ولا خطر علی قلب بشر، نہ کسی آنکھ نے دیکھا، نہ کسی کان نے سنا، اور نہ کسی انسانی دل نے اس کی پوری حقیقت کا تصور کیا۔ اللہم انا نسألک الجنۃ ونعوذ بک من النار، آمین یا رب العالمین۔ پروگرام تفہیم القرآن کے آج کے اس حلقے سے تکنیکی معاون شکیب احمد اور مجھے طلحہ اشرف الزمان کو آئندہ ملاقات کے لیے دیجیے اجازت، مع السلامہ۔
1: آپ نے سنا ہمیں آن ایئر، ناؤ فالو اس آن فیس بک اینڈ انسٹاگرام @FM107 قطر۔ دل سے دیسی،
2: बस बहुत हो गया रूटीन, नीड एन एस्केप, एक माइंड ब्लोइंग एडवेंचर चाहिए, तो लॉक हो जाओ FM 107 के साथ, क्योंकि आ गया है एस्केप रूम, द अल्टीमेट माइंड वर्कआउट एज प्योर फन। यहाँ ट्रैफिक नहीं, ट्रिकी वर्ड प्ले है, बोरिंग मीटिंग्स नहीं, ब्रेन टीजिंग रिडल्स है, जहाँ कंटेस्टेंट्स नेविगेट करेंगे ऑडियो चैलेंजेस अराउंड द क्लॉक। ये है आपका वीकली एस्केप into a world of puzzles and excitement.
1: Unlock your mind. Tune into Radio Ka unique game show, Escape Room with A for Amita. Sunday to Thursday, dopehar 1:30 baje se. Only on FM 107. Dil se, desi se, desi.
3: बराहे करम गर्मियों के दौरान गाड़ियों में आग लगने के खतरात से बचने के लिए जरूरी सेफ्टी गाइडलाइंस का ख्याल रखना इंतहाई अहम है। आप सबके लिए हमारी दुआ है कि ये गर्मियां महफूज और एक्सीडेंट फ्री गुजरें। गाड़ी को आग के खतरात से महफूज रखने के लिए चंद अहम बातों पर जरूर अमल करें। सबसे पहले मोबाइल फोन्स या किसी भी किस्म के इलेक्ट्रॉनिक डिवाइसेस को गाड़ी के अंदर छोड़कर ना जाएं, क्योंकि गाड़ी में ज्यादा गर्मी हो जाने की वजह से इनमें आग लग सकती है। हमेशा अपनी गाड़ी में एक फंक्शनल फायर एक्सटिंग्विशर जरूर रखें, जो इमरजेंसी के वक्त फौरन इस्तेमाल हो सके। किसी भी किस्म का एक्सप्लोसिव मटेरियल या जल्दी जलने वाली चीजें जैसे परफ्यूम्स, लाइटर्स या केमिकल्स गाड़ी में रखने से परहेज करें। और वहीं रेडिएटर में कूलेंट को बाकायदगी से चेक करते रहें, ताकि ओवरहीटिंग से बचा जा सके और इंजन महफूज रहे। मिनिस्ट्री ऑफ इंटीरियर का कहना है कि आपकी सेफ्टी आपकी पहली डिफेंस होती है। याद रखें, छोटी सी एहतियात बड़ी मुसीबत से बचा सकती है। FM 107 आपकी और आपकी फैमिलीज की हिफाजत की ख्वाहिश करता है।
4: हवा के झोंके आज मौसमों से रूठ गए।
5: कुछ लोगों को पुराने जमाने के गाने पसंद है, कुछ लोगों को नए जमाने के गाने पसंद है। और कुछ लोगों को सिर्फ हिट गाने ही सुनने हैं। इसीलिए मैं लेकर आया हूँ एक ऐसा शो जहाँ पर आपके मर्जी के गाने प्ले होंगे, जिसका नाम है द रिक्वेस्ट शो।
6: द रिक्वेस्ट शो
5: हर शाम 4 से 5 फजील के साथ संडे से थर्सडे ओनली ऑन FM 107। दिल से देसी।
7: Qatar's most heard radio station, FM 107. FM 107. Dil Se Desi.